0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज जुमेरात है, मुहर्रमुल हराम की 16 और जुलाई की 2 तारीख। ये रेडियो पाकिस्तान है। समरा यूसुफ से खबरें सुनिए। अहम खबरों का खुलासा। वजीर आजम ने मानसून की मौसमी सूरत हाल से मौसर अंदाज में निपटने के लिए जाम हिकमत अमली इख्तियार करने की हिदायत की है। नायब वजीर आजम ने पाकिस्तान और चीन के दरमियान दोस्ती को मजीद मुस्तहकम बनाने के गैर मुतजलजल अजम का इआदा किया है। मौसमियाती तब्दीली के वजीर ने कहा है कि पाकिस्तान माहौलियाती तब्दीली के असरात से निमटने की सलाहियत के बारे में अक्वामे मुत्तहिदा के साथ तआवुन के लिए पुरअज़्म है। गजा पर इसराइली फोर्सेस के ताज़ा हमलों में मजीद 5 फलस्तीनी शहीद हो गए हैं। खवातीन के ICC T20 आलमी क्रिकेट कप का दूसरा सेमीफाइनल आज लंदन में इंग्लैंड और जनूबी अफ्रीका के दरमियान खेला जाएगा। NDMA ने हफ्ते के रोज तक मुल्क के शुमाली और वस्ती इलाकों में ग्लेशियाई झीलों के फटने से आने वाले सैलाबी रेलों, मिट्टी के तोदे गिरने और शहरी इलाकों में सैलाबी सूरत हाल के बढ़ते हुए खतरात का इंतबाह जारी किया है। और अब खबरों की तफसील। वजीर आजम शहबाज शरीफ ने मानसून के मौसम और मौसमियाती तब्दीली से जुड़े खतरात से मौसर अंदाज में निमटने के लिए एक जाम हिकमत अमली अपनाने की हिदायत की है। वो इस्लामाबाद में मानसून की पेशगी तैयारी और मौसमियाती खतरात का मुकाबला करने की हिकमत अमली के बारे में एक जायजा इजलास की सदारत कर रहे थे। शहबाज शरीफ ने मौसमियाती तब्दीली के वजीर और कुदरती आफात से पैदा होने वाली सूरत हाल से निमटने के कौमी इदारे के चेयरमैन को यह हिदायत भी की कि वह मानसून की पेश की तैयारी की तकमील को यकीनी बनाने के लिए मौजूदा हफ्ते के दौरान आजाद जम्मू कश्मीर और गिलगित बल्तिस्तान समेत तमाम सूबों के हंगामी दौरे करें। वजीर आजम शहबाज शरीफ ने मुतलिका हुकाम को चारों सूबों गिलगित बल्तिस्तान और आजाद जम्मू कश्मीर में दानिश स्कूलों की तामीर जल्द अज जल्द मुकम्मल करने की हिदायत की है। वो मुल्क में दानिश स्कूलों और दानिश यूनिवर्सिटी के क्याम के हवाले से इस्लामाबाद में एक जायजा इजलास की सदारत कर रहे थे। वजीर आजम ने मुजफ्फराबाद में दानिश यूनिवर्सिटी का एक टेक्नोलॉजी कैंपस कायम करने की भी हिदायत की। इजलास के दौरान वजीर आजम को इस्लामाबाद, खैबर पख्तूनख्वा, सिंध, बलूचिस्तान, गिलगित बल्तिस्तान और आजाद जम्मू कश्मीर में 27 दानिश स्कूलों और इस्लामाबाद में दानिश यूनिवर्सिटी की तामीर की पेशरफ्त के हवाले से आगाह किया गया। नायब वजीर आजम इसहाक डार ने पाक चीन दैरीना दोस्ती को मजीद मुस्तहकम करने के लिए पाकिस्तान के गैर मुतजलजल अजम का इआदा किया है। वो इस्लामाबाद में चीन की कम्युनिस्ट पार्टी के 105वें यौम तासीस के हवाले से मुनक्किदा एक तकरीब से खिताब कर रहे थे। नायब वजीर आजम ने कहा कि चीन पाकिस्तान इक्तिसादी राहदारी ने तवानाई की किल्लत को दूर करने, बुनियादी ढांचा बेहतर बनाने और रोजगार के मौके पैदा करके पाकिस्तान को तब्दील कर दिया है। इसहाक डार ने कहा कि CPEC के दूसरे मरहले में सनअतकारी, ज़राअत, कानकनी और मादनियात में आला मयार की तरक्की पर तवज्जो मरकूज की जाएगी। नायब वजीर आजम और वजीर खारजा मोहम्मद इसहाक डार से पाकिस्तान में कनाडा के हाई कमिश्नर तारिक अली खान ने इस्लामाबाद में मुलाकात की। मुलाकात के दौरान फरीकैन ने पाकिस्तान और कनाडा के दो तरफा ताल्लुकात का जायजा दिया और बाहमी दिलचस्पी के शोबों में तआवुन को मजीद मजबूत बनाने के अपने मुश्तरका अज़्म का इआदा किया। मौसमियाती तब्दीली के वजीर डॉक्टर मुसद्दिक मलिक ने मौसमियाती तब्दीली के खतरात और आफात से निपटने की तैयारी के सिलसिले में अक्वामे मुत्तहिदा के साथ तआवुन को मजबूत बनाने के लिए पाकिस्तान के अज़्म का इआदा किया है। वो इस्लामाबाद में अक्वामे मुत्तहिदा के इंसानी उमूर के असिस्टेंट सेक्रेटरी जनरल और डिप्टी एमरजेंसी रिलीफ कोऑर्डिनेटर मोहम्मद याहिया से गुफ्तगू कर रहे थे। विफाकी वजीर ने इंसानी हमदर्दी की हंगामी सूरत हाल और मौसमियाती तब्दीलियों से पैदा होने वाली आफात से मुतासर ममालिक के लिए अक्वामे मुत्तहिदा के तआवुन को सराहा। चेयरमैन सेनेट सैयद यूसुफ रजा गिलानी ने बल्गारिया और यूरोपीय यूनियन के साथ बाहमी दिलचस्पी के शोबों में तआवुन को फरोग देने के पाकिस्तान के अज़्म का इआदा किया है। یہ بات انہوں نے پاکستان میں بلغاریہ کی سفیر ارینا گینا ڈیوا گانچیوا سے گفتگو کرتے ہوئے کہی جنہوں نے اسلام آباد میں ان سے ملاقات کی۔ سید یوسف رضا گیلانی نے دو طرفہ روابط کو مزید مضبوط بنانے کے لیے پاکستان کے عزم کا اعادہ کیا۔ بلغاریہ کی سفیر نے امن، استحکام اور سفارتی روابط کو فروغ دینے کے لیے پاکستان کی کوششوں کو سراہا۔ پی آئی اے بیجنگ اور اسلام آباد کے درمیان اپنی براہ راست پروازیں کل سے پھر شروع کرے گی۔ توقع ہے کہ پروازوں کی بحالی سے دونوں ملکوں کے درمیان سفر کرنے والے طلباء، تاجروں، سیاحوں اور خاندانوں کو انتہائی درکار سفری سہولت فراہم ہوگی۔ پاکستان الیکٹرانک میڈیا ریگولیٹری اتھارٹی کی شکایات کونسل نے ایک نجی ٹی وی چینل کی محرم الحرام کی متنازع نشریات کا معاملہ اسلامی نظریاتی کونسل کو بھیج دیا ہے۔ اس معاملے کو اسلامی نظریاتی کونسل کو بھیجنے کا بنیادی مقصد یہ رہنمائی حاصل کرنا ہے کہ آیا چینل کے خلاف موجودہ تعزیراتی کارروائی کافی ہے یا مزید سخت اقدامات کی ضرورت ہے۔ بلوچستان ایجوکیشن اینڈ انڈومنٹ فنڈ نے انٹرمیڈیٹ کے طلباء کے لیے وظیفوں کے پروگرام کا اعلان کیا ہے۔ ایسے طلباء جنہوں نے 2025 میں انٹرمیڈیٹ یا اس کے مساوی امتحانات پاس کیے ہیں اور کسی تسلیم شدہ 4 یا 5 سالہ گریجویشن پروگرام میں داخلہ حاصل کر چکے ہیں درخواست دینے کے اہل ہیں۔ ان کے لیے لازمی ہے کہ وہ تصدیق شدہ اسکالرشپ فارم، تمام مطلوبہ دستاویزات کے ہمراہ رواں ماہ کی 30 تاریخ تک بلوچستان ایجوکیشن انڈومنٹ فنڈ کے دفتر میں جمع کروائیں۔ خیبر پختونخوا میں بالائی سوات کے علاقے کالام میں واقع سیف اللہ جھیل میں ایک ہی خاندان کے افراد کو لے جانے والی کشتی الٹنے سے 5 افراد جاں بحق ہو گئے جبکہ 4 دیگر تاحال لاپتہ ہیں۔ سوات پولیس کے مطابق کشتی الٹنے کے وقت خاندان کے 9 افراد سوار تھے۔ ادھر صوبے کے مختلف علاقوں میں بارش سے متعلق حادثات میں 3 افراد جاں بحق اور 16 دیگر زخمی ہوئے ہیں۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ ایران اور امریکہ کے درمیان قطر اور پاکستان کی ثالثی میں دوحا میں ہونے والے بالواسطہ مذاکرات کا نیا دور ختم ہو گیا ہے۔ قطر کی وزارت خارجہ کا کہنا ہے کہ مذاکرات کا اگلا دور ایران کے مرحوم راہبر اعلی آیت اللہ علی خامنائی کی آئندہ جمعرات کو ہونے والی تدفین کی رسومات کے بعد ہوگا۔ جنوبی غزہ میں اسرائیلی افواج کے تازہ حملوں میں مزید 5 فلسطینی شہید ہو گئے ہیں۔ ان حملوں میں علاقے میں موجود گھروں اور شہری آبادی کو بھی نقصان پہنچا ہے۔ اور کھیلوں کے صحافیوں کا عالمی دن آج منایا جا رہا ہے تاکہ کھیلوں کے فروغ کے لیے ان کی خدمات کو اجاگر کیا جا سکے۔ یہ دن منانے کا مقصد سپورٹس میڈیا سے وابستہ صحافیوں کو اپنے پیشہ وارانہ کام میں بہترین کارکردگی کا مظاہرہ کرنے کی ترغیب دینا ہے۔ محمد عالم چنا کی 28ویں برسی آج منائی جا رہی ہے۔ گینیس بک آف ورلڈ ریکارڈز کے مطابق 1982 تا 1998 کے درمیان وہ دنیا کے طویل ترین انسان تھے۔ ان کا قد 7.7 فٹ طویل تھا۔ عالم چنا 1998 میں آج کے دن انتقال کر گئے اور انہیں سندھ کے علاقے سہون میں سپرد خاک کیا گیا۔ ریڈیو پاکستان کے ممتاز نیوز ریڈر عبدالسلام کی 34ویں برسی آج منائی جا رہی ہے۔ وہ پاکستان ٹیلی ویژن کے بھی ایک نمایاں نیوز کاسٹر تھے۔ انہیں بعد از وفات صدارتی تمغہ حسن کارکردگی سے نوازا گیا۔ وہ 1992 میں آج کے روز اسلام آباد میں انتقال کر گئے تھے۔ خواتین کے آئی سی سی ٹی ٹوینٹی عالمی کرکٹ کپ کا دوسرا سیمی فائنل آج انگلینڈ اور جنوبی افریقہ کے درمیان لندن کے اوول گراؤنڈ میں کھیلا جائے گا۔ میچ رات 10:30 بجے شروع ہوگا۔ آسٹریلیا اتوار کو لارڈز میں ہونے والے فائنل کے لیے پہلے ہی کوالیفائی کر چکا ہے۔ فٹ بال عالمی کپ میں انگلینڈ، بیلجیم، کینیڈا، مراکش، پیراگوئے، فرانس، برازیل، ناروے اور میکسیکو نے ٹورنامنٹ کے 16ویں راؤنڈ کے لیے کوالیفائی کر لیا ہے۔ عالمی کپ کے 32ویں راؤنڈ کا ایک اور میچ آج رات 12 بجے آسٹریا اور اسپین کے درمیان کھیلا جائے گا۔ قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے قومی ادارے نے ہفتے کے روز تک ملک کے شمالی اور وسطی علاقوں میں گلیشیئر کی جھیلیں پھٹنے کے باعث آنے والے سیلابی ریلوں، مٹی کے تودے گرنے اور شہری علاقوں میں سیلابی صورتحال کے بڑھتے ہوئے خطرات کا انتباہ جاری کیا ہے۔ ہدایت نامے میں حکام کو مکمل طور پر مستعد رہنے اور عوام کو سختی سے سرکاری حفاظتی ہدایات پر عمل کرنے کی تاکید کی گئی ہے۔ اور اب موسم۔ محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور مرطوب رہنے کا امکان ہے، تاہم کشمیر، بالائی خیبر پختونخوا، شمالی اور مشرقی پنجاب، گلگت بلتستان اور شمالی اور مشرقی بلوچستان میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد اور مظفر آباد 22 ڈگری سینٹی گریڈ، لاہور، پشاور اور کوئٹہ 27، کراچی 30، گلگت 23 اور مری 17 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیش گوئی کے مطابق سری نگر، لہ، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابرآلود اور موسم خشک رہنے کا امکان ہے، جبکہ جموں میں مطلع جزوی طور پر ابرآلود رہنے، تیز ہوائیں چلنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ، اننت ناگ اور بارہ مولہ میں 19 ڈگری سینٹی گریڈ، جموں 25، لہ 10 اور شوپیاں میں 18 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختمی۔ مزید خبروں تجزیوں کے لیے آئیے ہماری ویب سائٹ radio.gov.pk پر۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاول پور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: आ गए हैं,
1: वो आते हैं, वो आएंगे।
0: रहमान रहीम, अस्सलाम वालेकुम, अस्सलाम वालेकुम अहले पाकिस्तान। जनाब क्या हाल है, ठीक ठाक खुशबाश? उम्मीद करता हूँ बिल्कुल ठीक ठाक होंगे, जहाँ होंगे हमारे साथ साथ होंगे। हमें कहते हैं FM 101 चैनल पाकिस्तान, मुझे कहते हैं जीशान नासिर, रावलपिंडी इस्लामाबाद, सर गुदा साहिवाल, AJK मरियाजाद कश्मीर, पाकिस्तान में, पाकिस्तान से बाहर, इनफैक्ट पूरी दुनिया में, जहां जहां पर आप हमें सुन रहे हैं, बहुत बहुत शुक्रिया आपका ट्यून इन करने के लिए, सुनने के लिए FM 101 चैनल पाकिस्तान को। मैं मुखातिब हूँ आपसे पाकिस्तान की दारुल खिलाफा जनाब इस्लामाबाद के स्टूडियो से 100% लाइव। पाकिस्तान का मियारी वक्त इस वक्त 12:08:42, जुम्मे का दिन शुरू हो चुका है, 3 जुलाई 2026। गर्मी की शिद्दत में काफी हद तक कमी आती हुई कल की बारिश के बाद, बिलखसूस अगर हम बात करते हैं रावलपिंडी और इस्लामाबाद की, उससे पहले तो बिल्कुल ऐसा लग रहा था कि हम इस्लामाबाद में नहीं रह रहे हैं बल्कि हम एयर फ्रायर में जिंदगी गुजार रहे हैं। लेकिन जिंदगी में बहुत कुछ चीजें आपको आनी चाहिए, उनमें से सबसे पहली चीज जो है मुश्किल सरकमस्टेंसेज में, खास तौर पे जब आप आपका मौसम से मुकाबला हो, तो इतना तो आपको आना चाहिए कि थोड़ी सी गर्मी हो जाए तो आप जो है वो बिल्कुल जिंदगी आपकी अपाहिज ना हो जाए, थोड़ी सी ठंड हो जाए तो जिंदगी अपाहिज ना हो जाए। द लाइफ मस्ट गो ऑन। अब इसका ये मतलब नहीं है कि बाहर अगर 44 डिग्रीज है, कोई भी काम आपको नहीं है, तो बस आपने कह रहे नहीं भाई द लाइफ मस्ट गो ऑन, तो मैंने बाहर जाना ही जाना है, ऐसा नहीं है। लेकिन ऐसा भी नहीं होना चाहिए कि आप सारा दिन जो है वो AC ऑन करके कमरे में बैठे रहें और आप कहें बस ये अब गर्मी आ गई तो अब जिंदगी में कुछ और हो नहीं सकता। आगे चल के बहुत सारी बातें हम आपसे करेंगे, क्योंकि ऑलमोस्ट तकरीबन एक महीने के बाद मेरी आपसे बात हो रही है और मैं चूंकि बहुत सारे मैसेजेस देख रहा था, बहुत सारे लोग कह रहे थे कि जिशान हम तरस गए हैं आपकी आवाज को, जिशानियन शो को तरस गए हैं, अब रहम खाइए और आ जाइए। तो मेरा बिल्कुल भी कोई ऐसा दूरी का फैसला आपके साथ नहीं था, हुआ कुछ यूं कि 11 जून को मैंने गालिबन लास्ट प्रोग्राम किया, जुमेरात का दिन था और उसके बाद चूंकि मुहर्रम उल हराम शुरू हुआ और 10 दिन कोई ट्रांसमिशन नहीं होती FM 101 स्टूडियोज से, इसलिए 10 दिन आपसे मुलाकात नहीं रही। फिर उसके बाद चूंकि मुझे जुम्मे का दोबारा इंतजार करना पड़ता है, इनफैक्ट जुमेरात का इंतजार करना पड़ता है आप तक दोबारा अपनी आवाज को पहुंचाने के लिए। सो बार कैफ देर आयद दुरुस्त आयद, तो कहते हैं बड़ी देर कर दी मेहरबान आते आते, लेकिन मेरा ख्याल से आपके केस में ऐसा नहीं होगा, कोई भी ऐसा सिचुएशन नहीं है जिसमें आप कहेंगे बड़ी देर कर दी मेहरबान आते आते, टाइम पर आए हैं। हाँ वो अलग बात कि शायर कहता है कि अब आए हो जब रंग दिखा भी गई बहार, अब आए हो जब रंग दिखा भी गई बहार, जब मेरा हर एहसास जवां था तू कहां था। हाय हाय हाय बार कैफ जी, बातें बहुत सारी होंगी, लाइव कॉल्स आपकी लेंगे, उसके अलावा बहुत सारी हैपनिंग्स जाहिर है पिछले 15-16-17-18 दिन में हुई है, उसके ऊपर हम बात करेंगे। आप में से बहुत सारे लोगों के मुझे इंस्टाग्राम पे मैसेजेस आ रहे थे डिफरेंट टॉपिक्स के हवाले से, डिफरेंट क्वेश्चंस के हवाले से, डिफरेंट इशुओं के हवाले से कि जनाब ये मसाइल हैं, इस तरह कोई कर रहा है तो कोई इस तरह कह रहा है, तो किसी ने पॉडकास्ट में ये कह दिया तो किसी ने पॉडकास्ट में उसको बुला लिया, किसी ने बात इस तरह कह दी तो किसी ने बात उस तरह कह दी। बात बड़ी सिंपल सी है, बात ये है कि मच मच मच मच आई मच बिलीव इन दैट पर्टिकुलर थिंग के मत पूछ वक्त की बेजुबान किताबों से, मत पूछ वक्त की बेजुबान किताबों से, सुन ला इलाहा की सदा, सुन आजां की सदा, तो जान ले हुसैन जिंदा है। बहुत सारे इशू जिसके ऊपर आप चाह रहे थे कि हम बात करें, डेफिनेटली हम बात करेंगे बड़े ही बेहतर अंदाज में, बड़े ही अच्छे अंदाज में। और इसके अलावा कुछ चीज़ें ऐसी हैं जो कि मैंने पिछले 15-16-17 दिन, चूंकि मेरे तमाम तरह जो पिछले 15 दिन और स्पेसिफिक यकम मुहर्रम से लेकर 10 मुहर्रम तक जो लोग मेरे साथ मेरे सोशल मीडिया पे कनेक्ट हैं और बिलखसूस मेरे इंस्टाग्राम अकाउंट के ऊपर कनेक्ट हैं, तो उनको पता चलता रहा होगा कि यकम मुहर्रम से 10 मुहर्रम तक मैंने कोई और काम नहीं किया, मैंने कोई मीडिया का काम नहीं किया, मैंने किसी किस्म का कोई और काम नहीं किया। अल्हम्दुलिल्लाह ताला फर्शे अज़ाब पे गिरने वाला हर आंसू पाक सैयदा की बारगाह में कबूल फरमाए और इसी तरह लंगरे नियाज़े हुसैन अलैहिस्सलाम में दिया गया हर लुकमा जो है वो अल्लाह ताला अपनी शान के मुताबिक बढ़ा चढ़ा के جملہ کل مرحومین جن کی قبر پر فاتحہ پڑھنے والا کوئی نہیں، حاضری دینے والا کوئی نہیں، اللہ تعالیٰ سب کی مغفرت فرمائے اور ماں حسین کی راضی ہوں ہم سب سے، آمین سم آمین یا الہی رب العالمین. تو صرف شیڈیول یہ تھا کہ صبح اٹھنا ہے، نیاز تیار کروانی ہے لوگوں کو، فرش اعضاء کے اوپر جو ہے مستفید کروانا ہے، اس کے بعد ذکر حسین سننا ہے، ذکر حسین میں گریہ کرنا ہے، دیٹس اٹ. دس دن اس کے علاوہ میں نے تیسرا کام کوئی کیا نہیں ہے. بٹ ہیونگ سیڈ دیٹ، اس ساری چیزوں میں، ان تمام تر ہیپننگ میں، یہ جو دس دن میں نے گزارے، اس میں بہت ساری چیزیں میں نے نئی سیکھی ہیں. وہ جو نئی سیکھی ہیں وہ میں آپ تک پہنچانا چاہوں گا. اگر آپ کو لگے کہ بہتر ہے تو رکھ لیجئے، نہ لگے بہتر ہے تو سائڈ پہ کر دیں، کوئی ایسا مسئلہ نہیں ہے. تو بہت ساری چیزیں ایسی جو کہ شاید ہم محبت میں کر لیتے ہیں یا جذبات میں کر لیتے ہیں، جس سے کہیں نہ کہیں پر فائدہ ہونے کے بجائے نقصان ہوتا ہے. وہ چیزیں کچھ پوائنٹ آؤٹ ڈیفینیٹلی کروں گا. تو ہم ملا جلا رجحان رکھیں گے موسٹلی. آج ہم جو ہے وہ، بلکہ میں آپ کو پہلے ہی سے بتا دیتا ہوں، جب تک محرم الحرام چل رہا ہے، اگر آپ محسوس کریں گے تو میرے جتنے پروگرام اب سے لے کے جب تک محرم کا منتھ چل رہا ہے، شاید آپ کو بہت اپ بیٹ نہ ملیں، شاید آپ کو بہت زیادہ جو ہے وہ اس میں میوزک اس طرح سے نہ ملے، شاید آپ کو جو ہے وہ بہت ٹھٹھا بازی اس میں نہ ملے، جو کہ عمومی طور پہ ہم اپنے پروگرام میں کرتے ہیں. کہیں نہ کہیں رہے گا ضرور، بیکاز مجھے پتا ہے کہ دو گھنٹے صرف اور صرف کسی ایک پرٹیکولر ٹاپک کے اوپر گفتگو میں تو کر سکتا ہوں، اور آپ میرے سے زیادہ سننے میں بھی جو ہے ظاہر ہے انٹرسٹڈ ہوں گے، یہ بھی میں بہت اچھی طرح جانتا ہوں. لیکن ہمیں ہر سننے والے کا خیال رکھنا ہوتا ہے. سو کوئی ایشو نہیں ہے، کوئی پرابلم نہیں ہے، ہم سب کچھ کریں گے، لیکن ایٹ لیسٹ وہ جو ایک ریشو ہوتی ہے وہ تھوڑی سی کم رہے گی، بیکاز محرم از اسٹل دیئر. اور اس کے علاوہ کچھ واقعات ایسے جو ہمارے معاشرے میں رونما ہوئے، جس سے رونگٹے کھڑے ہو جاتے ہیں. اگر آپ جو ہے وہ سوشل میڈیا دیکھتے ہیں، ٹی وی تو میں نے کوئٹ کر ہی دیا ہے، میں ٹی وی یقین کرے نہیں دیکھتا. کبھی کبھار اگر کبھی میچ لگا ہو یا میچ کے لیے مجھے ٹی وی دیکھنا پڑے تو میں دیکھتا ہوں. مجھے نہیں یاد کہ میں نے آخری دفعہ باقاعدہ کوئی خبریں سننے کے لیے، کوئی شو دیکھنے کے لیے، کوئی فلم یا ٹی وی ڈرامہ کچھ ایسا دیکھنے کے لیے میں نے جو ہے وہ ٹی وی کا استعمال کیا ہو. لیکن اب سوشل میڈیا ایسا ہے کہ آپ اس سے دور رہ نہیں سکتے ہیں. بہت سارے لوگ کہتے ہیں کہ بھائی آپ دو گھنٹے پہلے اسکرین چھوڑ دیں، آپ جو ہے وہ صبح اٹھنے کے تین گھنٹے تک فون استعمال نہ کریں. یہ وہ چیزیں ہیں جو کہ پریکٹیکل نہیں ہیں، کم سے کم اس بندے کے لیے پریکٹیکل نہیں ہیں جو میری طرح، جس کا موسٹلی کام جو ہے وہ ڈیپینڈنٹ ہی فون کے اوپر ہے. مطلب فار ایگزامپل، اگر آپ اٹھنے کے تین چار گھنٹے تک فون نہیں دیکھیں گے، ٹھیک ہے، صحت کے حوالے سے ظاہر ہے اس کے اچھے امپیکٹ ضرور ہوں گے، کوئی نہ کوئی اچھا امپیکٹ ضرور ہوگا. لیکن اب ظاہر ہے اگر آپ اٹھنے کے تین چار گھنٹے تک فون نہیں دیکھیں گے تو آپ کو کیا پتا چلے گا کہ آپ نے کہاں پہنچنا ہے، جو آپ کی میٹنگز ہیں وہ شیڈیولڈ ایز پر دا کمٹمنٹ ہے نہیں ہے، کیا معاملہ ہے، تھوڑا سا مجھے ان پریکٹیکل لگتا ہے. اسی طرح رات کو اگر آپ تین چار گھنٹے پہلے موبائل چھوڑ دیں گے، یا آدھا گھنٹہ یا پونا گھنٹہ پہلے چھوڑ دیں گے، تو خیر. اینی وے، جو میں عرض آپ سے کرنا چاہ رہا ہوں، یہ چاہ رہا ہوں کہ آپ، دس از انویٹیبل ناؤ. انویٹیبل وہ چیز ہوتی ہے جس کو آپ اوائڈ نہیں کر سکتے، چاہ کے بھی اوائڈ نہیں کر سکتے. اسی طرح کچھ لوگ بھی انویٹیبل ہوتے ہیں، آپ چاہ کر بھی ان کو اوائڈ نہیں کر سکتے.

خدا آپ کی اس حق کے متلاشی دل کو سلامت رکھے، خدا سلامت رکھے ان آنکھوں کو جو کہ حق کے راستے پر موجود ہیں، خدا سلامت رکھے ان دلوں کو جو کہ حق کے متلاشی ہیں، خدا سلامت رکھے ان سماعتوں کو جو کہ حق سننا چاہتے ہیں۔ چلیں میں کنٹینیو کرتا ہوں، میں نے ابھی انسٹا اپنا دیکھا اور یہ یقین جانی ہے اس لیے نہیں کوئی سینسٹائز کرنے کے لیے، میں حقیقت چاہتا ہوں کیونکہ ایون اسلامک پرسپیکٹو سے بھی یہ ہے کہ آپ زحمت نہ بنے کسی کے لیے، تو میں بالکل نہیں چاہتا کہ میری گفتگو زحمت بنے چاہے وہ کسی حق کے پرسپیکٹو میں بھی ہو۔ سو خیر، چونکہ اب آپ کا ایک مجھے اگریمنٹ مل گیا تو ہم آگے بڑھتے ہیں۔ قیامت تک کا پیغام دینا ہے، ہم یہاں پہ تھے، ٹھیک ہے، عرصہ ہے 23 سال کا، اور پیغام دینا ہے رسول اللہ نے آپ کو قیامت تک کا صلی اللہ علیہ وسلم۔ تو رسول اللہ کا ٹائم بڑا قیمتی ہے، یہ یاد رکھیے گا۔ اگر انہوں نے کوئی چیز 3 بار دہرائی ہے تو اس کی کوئی افادیت یا اس کا کوئی خاص پرسپیکٹو ضرور ہے۔ خیر، میں نے بہت ساری کتابوں میں ڈھونڈنے کی کوشش کی، بہت ساری اس حدیث کی تفسیر کو سمجھنے کی کوشش کی، ایون میڈیکل اپنے ایک دوست سے مدد لینے کے لیے میں نے ان سے جب گفتگو کی تو اس نے ایک بات جو بتائی وہ بھی میں آپ کے ساتھ ضرور شیئر کروں گا۔ 3 درجے ماں کو زیادہ رکھا رسول اللہ صلی اللہ علیہ وسلم نے، وجہ پتہ کیا ہے؟ ماں کی تربیت 3 سٹیجز پہلے شروع ہو جاتی ہے باپ سے۔ میں آپ کو مثال دیتا ہوں، پہلی سٹیج جب ماں کے شکم میں بچہ آیا، ماں نے اس کی پرورش شروع کر دی ہے دنیا میں آنے سے پہلے۔ آپ کی سائنس یہ کہتی ہے کہ جب ایک زندگی ایک ماں کے جسم میں آ چکی ہے، اب ماں کی خوراک سے اس کو خوراک مل رہی ہے، ماں کی آکسیجن سے اس کو آکسیجن مل رہی ہے، جو اس کا ویسٹ ہے بچے کا وہ ماں کے خون میں جاتے ہوئے، ماں کے جو ایک سسٹم ہے جس سے ویسٹ باہر جاتا ہے اس کے تھرو اس کا ویسٹ باہر آ رہا ہے۔ یعنی کہ ایک زندگی ہے جس کو وہ اپنے اندر پال رہی ہے۔ اب ذرا غور سے سنیے گا، ابھی بچہ اس دنیا میں نہیں آیا ہے، اس دنیا میں نہیں آیا ہے، ابھی وہ زندگی کا مرحلہ اس کا اس دنیا میں شروع نہیں ہوا ہے، لیکن ماں کے اندر اس نے سانس لینا شروع کر دیا اور ماں نے اس کی پرورش شروع کر دی ہے۔ کس طرح سے؟ اچھا کھا کے، اچھا پی کے، اچھا سن کے۔ دوسرا مرحلہ جب بچہ پیدا ہوا ہے اور اس دنیا میں آ گیا ہے، ابھی بڑا نہیں ہوا ہے، ابھی اس کی تربیت کا مرحلہ نہیں آیا، یہ یاد رکھیے گا۔ ہم تربیت کی بات نہیں کر رہے، ہم پرورش کی بات کر رہے ہیں۔ جب وہ ماں کے اندر موجود ہے تو ماں بہتر خوراک کھا کر، ہو سکتا ہے کچھ مائیں ایسی ہوں جن کو کھانے میں کچھ بہت پسند ہو لیکن وہ ان کے بچے کے لیے نقصان دہ ہو، مائیں چھوڑ دیتی ہوں کھانا بنا، کبھی غور کیجیے گا کیوں نہیں کھا رہی، بھائی یہ کھاؤں گی تو بلوٹنگ ہو جائے گی، پھر مسئلہ ہو جائے گا، بچے کو ایشو ہو جائے گا، چھوڑ دیتی ہیں۔ تو یہ پرورش ماں نے شروع کر دی ہے اس کی، ماں کے شکم میں ہی ماں نے اس کی اپنی بچے کی پرورش شروع کر دی ہے، تو 1 درجہ پہلے سے ہی اس نے پرورش شروع کر دی ہے۔ ابھی وہ والد سے کچھ نہیں لے رہا، ویئرنگ مائی پوائنٹ، میں مرد ہو کے یہ بات کر رہا ہوں۔ اب دوسرا سلسلہ آ گیا، دوسری سٹیج آ گئی کہ وہ بچہ اس دنیا میں آ گیا، ابھی تربیت کا مرحلہ نہیں ہے اس کا، وہ سمجھ نہیں سکتا، اس کو اچھے برے کی سمجھ ہے ہی نہیں۔ مطلب اب 1 مہینے کا بچہ ہو یا 1 دن کا بچہ ہو، آپ 1 دن کے بچے کو سامنے رکھ کے اچھا برا سمجھائیں، اس کو سمجھ آئے گی کیا ہے کیا نہیں؟ آپ اس کے ساتھ سارا دن بھی بولتے رہے اس کی بلا سے آپ کیا بات کر رہے ہیں، بلکہ 1 دن تو میں پھر بھی بہت جلدی کر رہا ہوں، آپ 1 سال کے بچے کو سامنے بٹھا کے اچھے اور برے کی تمیز سکھائیں، اس کو سمجھ آئے گی، تربیت نہیں ہو رہی ہے اس کی، کیونکہ ابھی اس کی عمر ہی نہیں ہے تربیت حاصل کرنے والی، ابھی اس کو پرورش چاہیے، ابھی اس کے اندر آپ نے وہ عادات ڈیولپ کرنے کے لیے بیس بنانی ہے، بنیاد بنانی ہے۔ اب یہاں پہ رکی اور میں اپنے اس ڈاکٹر دوست کی بات آپ کو سناتا ہوں، پھر ہم یہیں سے سلسلہ دوبارہ جوڑیں گے۔ جب میں نے اس
मामलात के ऊपर तहकीक की तो जाहिर है रोज़मर्रा के मामलात भी साथ साथ चलते हैं। मैं मोस्टली रात के वक्त मुझे थोड़ा टाइम मिलता है स्टडी का, तो मैं स्टडी करता हूँ। फिर दिन में जाहिर है रिज़क तलाश करते हैं, तो उसके दौरान फिर मुख्तलिफ लोगों से भी बात होती है। तो एक डॉक्टर से मेरी मुलाकात हुई, तो मैंने बातों बातों में से बात निकली कि यार आजकल मैं ये स्टडी कर रहा हूँ। तो उसने कहा यार आप ये स्टडी कर रहे हैं तो आज मैं आपको एक बड़े मज़े की बात बताता हूँ। एक किताब है द ब्रेन ऑफ इस्लाम, जो कि फ्रांस से छपी है, नोट कर लीजिए अगर कोई नोट करना चाहता है तो। द ब्रेन ऑफ इस्लाम फ्रांस से ये छपी है, 25 रिसर्चर्स ने इसके ऊपर काम किया, जिसमें से सिर्फ दो मुसलमान हैं, बाकी 23 गैर मुसलमान हैं। अगर ये किताब आपको इस नाम से ना मिले, तो इसका उर्दू तर्जुमा हुआ है सुपरमैन इस्लाम के नाम से, सुपरमैन इन इस्लाम। इस किताब में से उन्होंने मुझे एक कोट दिखाया कि एक कोटेशन के ऊपर रिसर्च हुई है कि इमाम जाफर सादक अलैहिस्सलाम, छठे इमाम, ने फरमाया था कि औरत को चाहिए कि जब उसका बच्चा इस दुनिया में आ जाए तो वो उसको बाहिनी साइड पर सुलाए, जो उसकी बाहिनी साइड है उसके ऊपर रखकर उसको सुलाए। मैंने पहले भी कहा कि तो चले इमाम जाफर सादिक अलैहिस्सलाम की बात हो रही है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम 23 साल है, कयामत तक का पैगाम है। अब अगर उन्होंने किसी चीज पे इतना एम्फसिस किया है तो देर इज समथिंग। अब साइंटिस्ट ने कहा कि क्यों बाहिनी साइड पर ही क्यों, ये पूरी रिसर्च उसके अंदर है। मैंने आपको किताब का नाम बता दिया, अगर आप पढ़ना चाहें जरूर पढ़िएगा। अब ये डॉक्टर हैं जो मेरे साथ शेयर कर रहे हैं कि मैं आपको हदिया ये बात कर रहा हूँ, तो आप चूंकि इस पे आजकल इस पॉइंट पर रिसर्च कर रहे हैं तो आपके बड़े काम आएगी। फिर मैंने इस किताब को बाकायदा हासिल भी किया, तो उसकी रिसर्च में लिखा है कि जब बच्चा अपनी वालदा के अंदर होता है, शिकम में मादर में होता है, तो जिस नाली से उसको खुराक जा रही है या जिस नाली से उसको सांस या जिंदगी उसकी कायम है, वो नस दिल को छूती हुई गुजर रही है। यानी कि जो बच्चा है वो अपनी माँ की धड़कन कंटिन्यूसली सुन रहा है, उस आवाज से मानूस हो रहा है। समझिए जरा इस चीज को, जो बच्चा शिकम में मादर में मौजूद है, जो दुनिया में नहीं आया है, अभी दुनिया में वो नहीं आया है, लेकिन जिस नस से उसको खुराक पहुंच रही है, मैं बहुत सिंपलीफाई करके बता रहा हूँ। जाहिर है कोई डॉक्टर होगा तो वो आपको इसकी मेडिकल टर्म के साथ आपको इस चीज को एक्सप्लेन करेगा, लेकिन मैं एज अ ले मैन, ताकि हर बंदा समझ सके, मैं आपको बड़ा एक वो सादा से अल्फाज में बता रहा हूँ कि जो नस बच्चे को खुराक प्रोवाइड कर रही है या सांस प्रोवाइड कर रही है, जिंदगी प्रोवाइड कर रही है, वो माँ के दिल को छूती हुई गुजर रही है, जिसके थ्रू बच्चा माँ की धड़कन 24 घंटे सुन रहा है और वो उस आवाज से मानूस है। जब वो बच्चा इस दुनिया में आ गया है, और अगर माँ उसको बाहिनी साइड पर सुलाएगी, जिस साइड पर दिल होता है, और चूंकि बच्चा उस आवाज से मानूस है, तो वो बच्चा घबराएगा नहीं, डरेगा नहीं, रोएगा नहीं। जस्ट इमेजिन, जस्ट इमेजिन। यहां पे रुक के मैंने फिर एक बात कही, ये तो खैर उन्होंने मेरे साथ शेयर किया, तो यहां पे रुक के मैंने फिर उनसे एक बात की। बड़ी देर तक वो वाह वाह करते रहे, वो वैसे ही बैठे बैठे बस वो जहन में आ गई बात। तो मैंने कहा यार फिर इसीलिए लाजिम है कि माँ जो है वो अली की विलायत समझने वाली है। और ये बात करके मैं एक मिनट का तवक्कुफ लूंगा, मैं पानी पी लूँ और आप थोड़ा इस बात को समझ सकें, क्योंकि ये बात इतनी गैर मामूली नहीं है कि मैं बस जुमला कह दूं और आगे बढ़ जाऊं। इस जुमले का लुत्फ लीजिएगा, इस जुमले को समझिएगा। बा खुदा खुदा गारत करे उस बंदे को जो फिरके की मोहब्बत में ये गुफ्तगू करता हो, या फिरके किसी फिरके की मोहब्बत में इमाम अली अलैहिस्सलाम का नाम लेता हो, खुदा उसको गारत करे। ऐसा नहीं है, ये हकीकतें हैं भाई। हम क्यों दूर हो जाएं, हम क्यों दूर हो जाएं उस शख्स से जिसके बारे में रसूल अल्लाह फरमा रहे हैं कि ये मुझसे है और मैं इससे हूं। हम क्यों दूर हो जाएं किसी उस शख्स से कि जिसके बारे में रसूल अल्लाह फरमा रहे हैं कि दुनिया और आखिरत में अगर मेरा कोई भाई है तो ये। हम क्यों दूर हो जाएं उस शख्स से सिर्फ इस वजह से कि अगर हम इसकी बात करेंगे तो हमें फलां फिरके का कहा जाएगा। भाई क्यों दूर हो जाएं, किस लिए बात ना करें। सो बात बार क्या वापस आते हैं,
तो वो जुमला एक मेरे अदा हुआ, तो वो बड़ी देर तक वो बड़ा सोचते रहे। बाद में मैं जुमला आपको भी हदिया करके कुछ 1 मिनट लूंगा, मैं पानी भी पी लूँ और आप इस जुमले को महजूज भी हो सकें। तो जब उन्होंने कहा ना कि एज अ डॉक्टर, वो खुद भी डॉक्टर थे, तो कहा मैं एज अ डॉक्टर भी इस चीज़ को कन्फर्म कर सकता हूँ। और रेफरेंस फिर उन्होंने उस किताब का दिया कि यार इस किताब में देखें जिक्र हुआ है इस चीज़ का, कि शिकम मादर में जब बच्चा है तो वो धड़कन सुन रहा है अपनी माँ की, और अगर बाहिनी साइड पर माँ उसको पैदाइश के बाद सुलाती है तो चूंकि धड़कन की आवाज़ उस तक पहुंच पाएगी, तो वो बच्चा मानूस है तो डरेगा नहीं, खौफ नहीं खाएगा, रोएगा नहीं रात को। तो मैंने कहा यार फिर इसीलिए लाजम है कि शरीक हयात वो चुनी जाए जो कि विलायत अली जानती हो, समझती हो, मानती हो, जिसके दिल में अली अली अली अली धड़कता हो, ताकि ये सदा बच्चे को शिकम मादर में से ही आती रहे। शायद यही वजह है कि फिर शरीक हयात पर परखने के लिए शरीक हयात अपने साथ, मुझे अब अल्फाज नहीं मिल रहे, लेकिन मैं अभी तक, शायद फिर लाजिम है ना कि शरीक हयात वो हो जो विलायते अली में झूमती हो, जिसका दिल विलायते अली में धड़कता हो, ताकि उसकी धड़कन के साथ उसके शिकम में ही बच्चे को अली अली अली अली सुनाई दे रहा हो।

आगे बढ़ते हैं जनाब, अब तीसरी स्टेज वो आ गई कि जहां पर अब बच्चे की तरबियत होनी है, ठीक हो गया। अब उसने बच्चे को अच्छा बुरा समझाना है कि ये अच्छा है ये बुरा है, बच्ची को ख़ास तौर पे ये समझाना है कि बेटा ये ऐसे है ये ऐसे है, ये वो रिश्ते हैं कि आपने इनके साथ इस तरह बात करनी है, ये वो रिश्ते हैं जिनके साथ आपने ऐसे बात करनी है, ये चीज़ आपको सिखाई जा रही है लेकिन ये आपकी ज़िंदगी का मयार नहीं है। समझ रहे हैं, जुमला समझिएगा, कोई चीज़ अगर आपको सिखाई जा रही है तो आपकी ज़िंदगी का मयार नहीं होना चाहिए। मुझे गन चलानी आती है लेकिन इसका कतई ये मतलब नहीं है कि मैं 24 घंटे हाथ में पिस्टल लेकर घूमता रहूं कि मुझे चलाने आती है। वो तरबियत मैंने एक ख़ास लम्हे के लिए ली है। सही कह रहा हूं गलत कह रहा हूं? आपको खाना खाना आता है लेकिन आप सिर्फ उस तरबियत को उस वक्त इस्तेमाल करते हैं जब उसकी जरूरत हो, जब आपको भूख का एहसास है आप सिर्फ तब खाएंगे कि उसकी जरूरत है। अब आप सारा दिन अगर खाते रहें क्यों, क्योंकि आपको आता है, तो क्या होगा, फायदा या नुकसान? बच्ची को एक कॉन्फिडेंस जरूर दें कि तुमने बाहर जाना है, यह ऐसे होगा, यह ऐसे हो सकता है, यह ऐसे हो सकता है, लेकिन बेटा ये करना जरूरत के तहत है, इसलिए नहीं करना कि तुम्हें सिर्फ आता है। बाप घर में मौजूद है, बेटा घर में मौजूद है, भाई घर में मौजूद है, तो वो जाएगा बाहर के मामलात देखने। हो सकता है मैं गलत हूं, बहुत सारे लोग शायद मुझे सुन रहे हो, बहुत सारे लोग कहेंगे धकियान उसी सोच का मालिक है, कंजर्वेटिव आदमी है, मिसोजिनिस्ट है, जो भी आप कहें, लेकिन बात खुदा मेरे से ही मुनाफ़कत नहीं होती है। सिखाएं हर चीज लेकिन उसको उसकी जिंदगी का ये मयार ना बनाने दें। बाहर दरवाजा खटकेगा तो घर में मौजूद मर्द बाहर जाएगा, एज सिंपल एज दैट। सो अब मुख्तलिफ चीजें पढ़ता हूं मैं और बड़ा दुख भी होता है मुझे, बड़ी हैरानगी भी होती है कि हम, और बेबसी भी होती है कि हम कुछ कर नहीं सकते हैं। कभी इंसान बड़ा बेबस हो जाता है। जैसे फॉर एग्जांपल एक जगह मैंने पढ़ा, एक खातून ने लिखा हुआ था और बड़ी, मैं अब नाम नहीं लूंगा क्योंकि मैंने कभी जिंदगी में हेट स्पीच नहीं किया। आप कभी मेरा कोई प्रोग्राम उठाएं जिसमें मैंने नाम लेकर किसी से किसी के बारे से बात, क्योंकि हेट स्पीच करना मकसद नहीं है। शख्स कल कोई अकल आ जाए उसको तो लोग क्या करते हैं उसकी फिर वो तब्दीली नहीं देखते हैं, उसकी वो बुराई देखते रहते हैं जो रिकॉर्ड पे आती है। तो मैंने कभी किसी का नाम लेके गुफ्तगू नहीं की है, इस तरह मकसद बात पहुंचाना होता ना। सो बार कैफ, वो मैंने कहीं पढ़ा कि अगर आप किसी मर्द से शादी करना चाहते हैं तो देख लें कि उसको सिर्फ एक औरत चाहिए बतौर बीवी और माँ, तो फिर शादी ना करें। मतलब मुझे इसकी समझ नहीं आई कि अगर एक मर्द को बतौर बीवी ही एक औरत चाहिए और बतौर माँ ही चाहिए तो उसमें क्या खराबी है, मतलब इसमें क्या खराबी है। फॉर एग्जाम्पल अगर एक शौहर, एक शख्स ये कह रहा है कि भाई मैं इतना कमा लेता हूं या मैं जितना भी कमा लेता हूं इसके अंदर रहते रहते ये हमारी क्वालिटी ऑफ लाइफ मैं आपको दे सकता हूं, इसमें आप रहेंगी लेकिन आपका मकसद और आपका जिंदगी का जो, मैं बड़ा क्लियरली चले कहता हूं कि जिंदगी का सबसे बड़ा टारगेट ये होगा कि आपने अपना घर संभालना है, तो उसमें क्या गलत क्या है? आपकी जिंदगी का सबसे बड़ा गोल ये होगा कि आपका घर साफ रहे, घर ठीक रहे, आपके बच्चे आपसे खुश रहें, आपके बच्चे आपके साथ जुड़े रहें, आपके बच्चे साफ रहें, आपका घर साफ रहे, आप खुद साफ रहें, तो इसमें क्या गलत कहाँ है, मुझे सिर्फ ये बता दें। बहुत सारे लोग बहुत सारी चीजों को इस हद तक सिर्फ अपने पर्सनल एजेंडे के ऊपर ला के रखते हैं कि अगले बंदे को ऐसा साबित करवाते हैं कि शायद पता नहीं इसको करेक्टर वाइज इशू है किसी से। फॉर एग्जाम्पल अगर
कोई शख्स कहे कि भाई मैं ये चाहता हूँ कि जो मेरी शरीकी हयात है वो जॉब ना करने वाली हो, तो इसका कतन मतलब नहीं है कि वो ये सोच रहा है कि जॉब करेगी तो कोई गलत खातून होगी, ऐसा नहीं है, ऐसा बिल्कुल नहीं है। ये कोई लाजिम नहीं है कि अल्लाह माफ़ करे जो घर में रहने वाली खातून है वो ठीक होंगी और जो जॉब करते हैं वो, ऐसा कोई, ये कोई क्राइटेरिया है ही नहीं। लेकिन अगर आप इसको इंसानी सोच के ऊपर देखें कि एक खातून अगर सुबह 9 बजे काम पे जा रही है और 5 बजे वापस आ रही है, तो 5 बजे वापस आने के बाद वो इंसान है ना यार, उसके पास कितनी एनर्जी होगी कि जो आप उससे डिमांड कर रहे हैं कि वो घर आपका बनाए, वो कितनी एनर्जी उसके अंदर होगी। इस चीज को अंडरस्टैंडिंग का नाम देकर आजकल के कमजोर मर्द जो जिम्मेदारी नहीं लेना चाहते वो इसको अंडरस्टैंडिंग का नाम दे देते हैं। परवरिश, परवरिश जरूरी है, परवरिश जरूरी है, परवरिश हो तो 9 लाख के मजमे में तन्हे तन्हा एक शख्स खड़ा हो जाता है। मैं बायत नहीं करूंगा। अगर बायत कर लेते तो क्या होता, इमाम हुसैन अलैहिस्सलाम की जिंदगी के हवाले से क्या होता और फिर हमारी जिंदगी के हवाले से क्या होता, इसको जरा समझिए। अगर इमाम बैत कर लेते अपनी जान बचती, बच्चों की जान बचती, एलवायल के साथ जो कैदोबंद की सौंपते हुई नहीं होती, और कभी इम्कानात थे कि किसी रियासत की जो गवर्नरशिप है वो भी दे दी जाती, कभी इम्कान आता। बैत नहीं की, खुद भी शहीद हुए, एलोयाल के साथ शहीद हुए, और फिर जो बच्चों ने कैदोबंद की सौंपते बर्दाश्त की। अगर कर लेते तो मैंने आपको बताया कि उनकी जिंदगी में कितनी आसानी थी, लेकिन उसका नुकसान क्या था। सिर्फ इस चीज को समझिएगा जो आज तक, क्योंकि मैंने आपको कहा कि 10 दिन मेरा यही काम था, या फर्शे अज़ा या नियाज़े हुसैन अलैहिस्सलाम, या फिर जो वक्त था मेरे पास, मैक्सिमम वक्त था, तो मैंने उसमें स्टडी किया। सिर्फ एक हुसैन की हां से कितनी तबाही हो सकती थी आप ये इमेजिन नहीं कर सकते। क्योंकि इस चीज को जरा समझिए, इस चीज को समझिए ताकि आप खुद समझ सकें। अगर छोटे बच्चे सुन रहे हैं, बेटा मैं बड़े आराम आराम से समझाऊंगा इसको, समझना, बड़े सुन रहे हैं तो आप समझें, अपने बच्चों को समझाइएगा। बायत का मतलब सिर्फ एक वोट नहीं था उस टाइम पे कि ठीक है आप बन गए हैं तो ठीक है। बायत का मतलब ये है कि आप उस शख्स के कॉल ऑफ फेल से एग्री कर रहे हैं, यानी कि बतौर मुसलमान फिर यजीद हमारे लिए एक रोल मॉडल होता और हमें उसको मानना पड़ता। इमेजिन कि इमाम हुसैन अलैहिस्सलाम ने आपके लिए, मेरे लिए, हम जो बार बार ये बात करते हैं ना, रिपीटेडली मैं बात करता हूं कि तबाह थी वे जिदा मोहम्मद दी आल दे नाल वैर होवे, असां दे मां प्यो दा दीन बच गए, अली दे पुत्रां दी खैर होवे। इसमें कोई दूसरी राय नहीं है कि इमाम हुसैन अलैहिस्सलाम की नहीं ने, इमाम हुसैन अलैहिस्सलाम के इनकार ने, ख्वाह उनकी इनकार उनकी नहीं ने, जो भी उनको कीमत उसकी चुकानी पड़ी वो अलग बात, लेकिन उनके इनकार ने आपके पास इस्लाम का सही चेहरा पहुंचने में मदद की। वरना अगर बैत कर लेते तो इट वॉज नॉट जस्ट अ वोट, इट वॉज नॉट जस्ट अ वोट, इट वॉज जस्ट लाइक कि आप किसी को कह रहे हैं कि ठीक है आप जो कर रहे हैं मैं हर उस चीज से एग्री करता हूं। तो फिर आज यजीद जैसा बंदा मेरा, आपका, मेरे बच्चों का, आपके बच्चों का रोल मॉडल होता। अब उस शख्स का किरदार कैसा था ये बताने की कोई जरूरत नहीं है, क्योंकि मेरे पास, मैं अपने टाइम को भी इतना
قیمتی گردانتا ہوں کہ میں اس کے متعلق بات کرنا بھی وقت کا ضیاع سمجھتا ہوں. آپ تاریخ کی کتابوں کو کھنگالیے, دیکھیے اس کا کردار کیسا تھا اس شخص کا. صرف اس کو آپ کے اور میرے لیے رول ماڈل نہ بننے دینے کے لیے 9 لاکھ کے مجمع میں کھڑا ہے حسین. بی بی پاس آئیں امام حسین علیہ السلام کے. سب سے زیادہ جو روایت ہے فوج کی تعداد مخالف جو فوج تھی اس کی 9 لاکھ ہے, اور جو سب سے کم تعداد کی روایت ہے وہ 4000 ہے. 4000 ہو یا 9 لاکھ ہو, 72 کے سامنے اگر آپ اس کو رکھ کے دیکھتے ہیں تو یقینی طور پر تعداد مخالف کی بہت زیادہ ہے. یزید ملعون مختلف علاقوں کے لوگوں کو خطوط لکھ رہا ہے کہ ایک باغی ہے جس نے خلافت برحق, جس کو وہ گردانتا تھا, اس کے خلاف خروج کیا ہے, تو اسلام کی روح سے اب اس باغی کو قتل کیا جانا چاہیے. روز دستوں کے دستے آ کے جڑتے ہیں. اچھا یاد رکھیے گا, اس دور میں بہت سارے لوگ یہ بات کہتے بھی ہیں کہ بھائی وہ جو لوگ آ رہے تھے ان کو نہیں پتا تھا یہ امام حسین ہے, نہیں پتا تھا کہ امام حسین ہے, اور یہ کسی طرح کوئی ان کے حق میں کوئی دلائل نہیں ہے. لیکن یہ حقیقت ہے کہ بہت ساری فوجیں, اب دیکھیں اس ٹائم پہ بہت سارے لوگ تو ایسے ہیں کہ جن کو امام حسین علیہ السلام کی خبر جب ملی کہ ان کو شہید کر دیا گیا تو 2-2 سال گزر چکے تھے. کیوں؟ کیونکہ واٹس ایپ نہیں ہے, انٹرنیٹ نہیں ہے, کال نہیں ہے, کچھ نہیں ہے, اونٹوں اور گھوڑوں پہ سفر ہوتا. سمجھ رہے ہیں میری بات؟ سو اب دستوں کے دستے آ کے جڑ رہے ہیں یزید ملعون کی فوج میں. جناب سیدہ زینب, ثانیہ زارا, طاہرہ, ساجدہ, عابدہ امام حسین علیہ السلام کے پاس آئی, کہا بھائی کیا کوئی ہے جو ہماری نصرت میں بھی آئے گا؟ کہا زینب میں نے حبیب ابن مظاہر کو خط لکھ دیا ہے, وہ آئے گا. شاعر کہتا ہے خدا اے دوست عطا کر حبیب ابن مظاہر جیسا جسے بے خوف مقتل میں بلایا جائے. یہ آسان نہیں ہے, امیجن کریں آج ہم پڑھ دیتے ہیں کہ دوست تھے آ گئے, یہ اتنا آسان آنا اتنا آسان نہیں ہے. جب خط میں لکھ دیا گیا ہے کہ شاید تمہیں معلوم نہیں ہے کہ میں اپنے اہل و عیال کے ساتھ زمین کربلا, دشت و بیابان میں چھوٹے چھوٹے بچوں کے ساتھ فوج میں گھرا جا چکا ہوں, اگر بے یار و مددگار کی مدد کرنا چاہو, نصرت کرنا چاہو تو عصر عاشور تک پہنچ جانا, ورنہ عصر قیامت ملاقات ہوگی. تمہارے بچپن کا دوست حسین ابن فاطمہ. یہ کنفرمڈ ہے کہ جاؤں گا تو شہید ہو جاؤں گا, جاؤں گا تو شہید ہو جاؤں گا. لیکن چلے, پہنچے. اس سے کچھ ٹائم پہلے اگر ہم جائیں, امام حسین علیہ السلام کو وہاں پر بلا کر کوفیوں نے دھوکہ دیا. دھوکہ یہ دیا کہ ان کو کہا کہ ہم آپ کی نصرت کریں گے, لیکن خائف ہو گئے, ڈر گئے یزید کے ڈر سے. فورسفلی ان کے قافلے کو تبدیل کروایا گیا, ان کا رستہ تبدیل کروایا گیا. ایک مقام پر پہنچ کر امام حسین علیہ السلام کی سواری آگے نہیں بڑھی. مولا نے کہا اس جگہ کا نام کیا ہے؟ کسی نے کہا ماریا.
मौला ने कहा कोई और नाम। किसने कहा लतश, मौला ने कहा कोई और नाम। किसी ने कोई नाम लिया, किसी ने कोई नाम लिया। बिल आखिर एक शख्स ने कहा कि मौला इसको कर्बो बला कहते हैं। इमाम हुसैन अलैहिस्सलाम ने फरमाया इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। बार कैफ शबे आशूर इमाम हुसैन अलैहिस्सलाम ने, मौजूआत आपने सुन रखे हैं, मैं सिर्फ कोशिश ही करूंगा कि आपके आंख वजू कर ले, मेरा काम हो जाएगा, मेरी कब्र की रोशनी हो जाएगी। शबे आशूर मौला ने सबको बुलाया, ये वो लम्हा था कि जब हुर से मुलाकात हुई इमाम हुसैन अलैहिस्सलाम की। ये बहुत गिल्ट में है। हुर वो शख्स था जिसने इमाम हुसैन अलैहिस्सलाम के घोड़े की जो लगाम है उसको पकड़ के उसको मोड़ा था, दूसरी जानब रुख तब्दील किया था, फोर्सफुली करबला में लेकर आए थे। यजीद की फौज के सलार थे, उनको ये बताया गया था कि हम इनको यहां से वापस भिजवाएंगे, लेकिन आखिरी लम्हे में नौवीं मुहर्रम यानी कि शबे आशूर यजीद की फौज के कुछ लोगों ने ये कहा कि नहीं, इनको अगर यहां से जाने दे दिया तो फिर इमाम हुसैन अलैहिस्सलाम वापस जाएंगे और फिर पूरी ताकत के साथ, एक पूरी स्ट्रेटजी के साथ आ सकते हैं। तो ये किस्सा यही खत्म करता है, जिसकी बेस के ऊपर हुर ने कहा कि मैं ऐसा नहीं करूंगा, बतौर सालार मैं ये नहीं हुक्म दूंगा किसी फौज को कि वो इनको शहीद करें, क्योंकि मेरे साथ ये बात नहीं हुई है। यही वजह है कि यजीद ने हुर को तब्दील करके इब्ने ज़ियाद को सलारी सौंप दी। अब चूंकि वो मामला ऐसा था कि वहां से अब रेडिकेट हुआ नहीं जा सकता था, घेर लिया गया था हुसैन को ना, इमाम हुसैन अलैहिस्सलाम को घेरे में ले लिया गया था, वहां से निकल नहीं सकते थे। अब वो बड़े गिल्ट में है, बहुत गिल्ट में है जनाबे हुर, दरियाए फरात के किनारे खड़े और अपनी सोच में चुलू भर पानी लिया और रेत पे मारा, तो एक सदा आई कि जितना जाया किया है उतना मेरे अली असगर के लिए काफी है। इसी असना में वापस अपने खेमे की तरफ गया, छोटी सी बच्ची है इसकी, 4-5 साल की, उसके हाथ में एक गठड़ी है, छुपा रही है। इसने कहा क्या है हाथ में? कहा नहीं, आप बताएंगे तो मैं मारूंगा, अगर मैं बताऊंगी तो आप मारेंगे मुझे। कहा नहीं मारूंगा, बताओ। उस बच्ची ने जब छुपाया तो इसने जब खोला तो उसके अंदर कुछ बालियां, कुछ छोटी छोटी तलाई जेवरात थे। कहा ये कहां से आए? कहा मैं खेलती खेलती दूसरी जानिब चली गई जहां पर कुछ खेमे हैं बाबा, जिनको आप दुश्मन कहते हैं, बागी कहते हैं। मैं खेलते खेलते दूसरी जानिब चली गई, मेरी एक हम उम्र बच्ची थी, उसने मेरा हाथ थामा और कहा आओ मैं तुम्हें अपने भाई से मिलाती हूं। बाबा उसका छोटा सा भाई है, लेकिन न जाने कितनी प्यास में है, झूले में है, लेकिन कभी मुंह खोलता है कभी मुंह बंद करता है। बाबा जैसे मछली पानी से बाहर हो तो कभी मुंह बंद करती है कभी मुंह खोलती, बाबा उसको बहुत प्यास लगी है, मैं उसे वादा करके आई हूं कि थोड़ा सा पानी मैं जरूर लेके जाऊंगी उसके लिए। कहा बाबा, फिर वो मुझे एक औरत से मिलवाने लेकर गई। मैंने उनको बताया कि मैं दूसरे खेमों में से हूं, मैं बहुत डरी हुई थी। बाबा उस खातून ने मुझे सामने बिठाया, प्यार किया और
تمام تر خواتین کو اشارہ کیا کہ ان کے پاس جو جو ہے وہ اس گٹھڑی میں جمع کر دیں. گٹھڑی مجھے بنا کے دی اور کہا کہ تم بیٹی ہو. ہمارے گھر کا یہ طریقہ ہے کہ جب کوئی بچی آتی ہے وہ خالی ہاتھ نہیں جاتی, لے جاؤ یہ تحفے ہیں تمہارے لیے. میں نے کہا کہ مجھے ڈر لگ رہا ہے جاتے ہوئے. اس خاتون نے میرے ساتھ ایک شخص کو بھیجا بابا, جو مجھے یہاں تک چھوڑنے آیا اور مجھے کہا کہ اگر تمہیں کوئی کچھ کہے تو مجھے بتانا. تو میں نے ان سے کہا کہ آپ کون ہیں, آپ کا کیا نام ہے, میں کیا نام لوں گی. تو شخص نے کہا میرا نام عباس ابن علی ہے. تمہیں کوئی کچھ کہے تو مجھے بتانا. میں نے کہا عباس آپ ہی وہ ہیں جن سے یہ سب ڈر رہے ہیں. کہا میں عباس ابن علی ہوں. بابا آپ تو کہتے ہیں کہ وہ دشمن ہے, دشمن ایسے تو نہیں ہوتے. بار کیف بہت کم پڑھ رہا ہوں, بہت زیادہ چھوڑ دیا. مصائب ایسے ہیں کہ میں ساری رات بھی پڑھوں تو آپ, اور یقین جانے کہ ایسے ایسے جملے ہیں کتابوں کی روایت بیان کر سکتے. یقین جانے میرے الفاظ, میری زبان لڑکھڑاتی ہے, ساتھ نہیں دیتی. سمجھیے گا اس بے ربط کی کیفیت کو. جملے کتابوں کی روایت کے ساتھ ایسے رکھ سکتا ہوں کہ کلیجہ پھٹتا ہے بندے کا. بہر کیف اب حر نے امام حسین علیہ السلام کو ان کے معاملات سے آگاہ کر دیا کہ یہ عاشور کے دن صبح یہ ارادہ کیے ہوئے ہیں. اب امام حسین علیہ السلام نے اپنے سارے ساتھیوں کو بلایا, کہا دیکھو یہ صرف میرا خون چاہتے ہیں. اور یہ حقیقت ہے, اگر آپ مستند کتابوں کو پڑھیں, میں نے مستند روایات پڑھی ہیں کہ بعض جگہ باقاعدہ حضرت عباس علمدار علیہ السلام کو یہ کہا گیا کہ آپ اپنے بھائی لیجئے. حضرت عباس کے اپنے جو بھائی ہیں وہ بھی تھے اس میں, آپ اپنے بھائی لیجئے, آپ خود اپنی جو خواتین ہیں آپ سے ریلیٹڈ وہ لیجئے, آپ جا سکتے ہیں, آپ کو امان ہے. بس ایک شرط ہے کہ حسین کو یہاں پر چھوڑ کے جانا پڑے گا. شاید بدبخت جانتے ہی نہیں تھے کس کو کیا کہہ رہے ہیں, جس کی زندگی کا نام ہی عطاتِ حسین ہے. بار کیف مولا نے سب اپنے احباب کو بٹھایا اور کہا کہ دیکھو میں یہ جانتا ہوں کہ صرف میرا خون چاہتا ہے. میں نے ہاں کر دی تو میری ہاں میں سب کی ہاں ہے, میں نے نہ کر دی تو میری نہ میں سب کی نہ ہے. تو تمہیں یہ کچھ نہیں کہیں گے, تم جاؤ اور میں تمہیں جنت کی ضمانت دے رہا ہوں. تمہارا امتحان ختم ہو گیا, تمہارا امتحان یہیں تک تھا, تم میرے ساتھ کھڑے رہے, میں تمہیں جنت کی بھی ضمانت دے رہا ہوں. روزے قیامت تمہاری جنت بھی میرے ذمہ, تم جاؤ. تین بار چراغ بجھایا, تین بار چراغ جلایا, کوئی نہ گیا. خیر مولا نے حکم دیا کہ ٹھیک ہے پھر تیاری کی جائے, کل عاشور کا دن امتحان کا دن ہے. سبھی لوگ اپنے اپنے خیمہ گاہ میں چلے گئے, کوئی تلاوت کلام پاک میں مصروف ہو گیا, کوئی تلواروں کو تیز کرنے میں مصروف ہو گیا. جناب سیدہ آئیں, کہا حسین یہ کل آپ کا ساتھ دیں گے, جانتی ہیں بی بی ہم تک باتیں پہنچانے کے لیے گفتگو. کہا حسین یہ کل آپ کا ساتھ دیں گے. کہا زینب یہ ایک ایک چنا گیا ہے. کہا سارے آ گئے. کہا نہیں ایک رہ گیا ہے. اپنے غلام کو آواز لگائی, صدا لگائی, جان جی آقا یہ خط لو, گھوڑا لو, راستہ نہ دیکھنا, وقت نہ دیکھنا, میرا خط پہنچاؤ اور میرے پاس واپس عصر عاشور سے پہلے پہنچ جانا. جناب سعید کے نام وہ خط تھا. جناب سعید وہ کربلا کے شہید ہیں جو کہ بالکل
آخری آخری لمحات میں مولا کی نصرت پہ پہنچے ہیں. اب جناب جان نے جب وہ خط دیکھا اور دیکھا کہ لے کر کہاں جانا ہے تو رونے لگ گیا. کہا مولا مجھے اسی بات کا ڈر تھا, میں جانتا ہوں کہ میں غلام ہوں, میرا خون اس قابل نہیں نا کہ آپ کے خون کے ساتھ مل سکے, آپ مجھے دور بھیج رہے ہیں تاکہ میں اس مہم میں آپ کے ساتھ نہ ہوں, میرا نام شہدا میں نہ ہو, آپ یہ چاہتے ہیں نا. مولا نے کہا کہ میری بات سنو, جو میں نے کہا کہ خط لو سواری لو, وقت زمان مکان سے الگ ہو گئے. یہ وہ ہستیاں ہیں جو زمان مکان کی قید میں نہیں ہیں. اور دوسرا تمہارے سوال کا جواب کہ تم یہ سوچ رہے ہو کہ میں اس لیے کر رہا ہوں کہ تمہارا خون ہمارے خون کے ساتھ نہ ملے, تو یاد رکھو کہ قیامت تک جو خوشبو علی اکبر کے خون سے آئے گی وہی تمہارے خون سے آئے گی. شاعر کہتا ہے کہ جہاں علی اکبر کا سر ہے وہیں جان کا سر ہے. زانو کہتے ہیں گھٹنوں کو, اگر آپ گھٹنوں کے بل بیٹھے تو یہ آپ کی گود بن جائے گی نا. تو شاعر کہتا ہے کہ جہاں علی اکبر کا سر ہے وہیں جان کا سر ہے, شبیر شبیر کے زانو ہیں مساوات کی دنیا. بار کیف چڑھ گیا دسویں کا دن, انشاءاللہ کدے نہ چڑھے ہا. پرانے بزرگ جو پڑھا کرتے تھے وہ کچھ یوں پڑھا کرتے تھے کہ رات دسویں دی شالا دھم دی دھم دی دھم دی نہ دھمے, کوئی بھین دکھ ویر دے دیکھن آستے کدے نہ جمے, رات داویں دی دھم دی دھم دی دھم دی شالا کدے نہ دھمے. چڑھ گیا داویں دا دن شالا کدے نہ چڑھیا, شہادتوں کا سلسلہ شروع ہوا. جناب علی اکبر اور جناب عباس آپس میں گفتگو کر رہے ہیں. جناب علی اکبر کہہ رہے ہیں کہ چچا آپ جانتے ہیں کہ آپ بابا کا زور کمر ہیں, آپ کو کچھ ہو گیا تو ان کا زور کمر ٹوٹے گا, تو اس لیے میں جاؤں گا. حضرت عباس کہتے ہیں تم جانتے ہو کہ تم بابا کا نور ہو آنکھوں کا, تمہیں کچھ ہو گیا تو ان کی آنکھوں کا نور چلا جائے گا, میں جاؤں گا. اسی اثنا میں ایک نوجوان بچہ پاؤں پہ ہاتھ رکھ کے کہتا ہے کہ نہ میرے جانے سے کسی کی آنکھوں کا نور جائے گا نہ کسی کا زور کمر ٹوٹے گا, میرا نام قاسم ہے, مجھے بھیجو. جناب حسین علیہ السلام کے پاس اجازت لینے آئے, امام حسین علیہ السلام نے گلے سے لگایا, کہا قاسم تم سے میرے دو رشتے ہیں, تو میرا بھتیجا بھی ہے میرا داماد بھی ہے, یہ جائیں تو میرا ایک گھر خراب ہوتا ہے, میرے ایک گھر کا نقصان ہوتا ہے, تو جائے تو میرے دو گھروں کے نقصان ہوتا ہے, جاؤ اللہ کی امان. جناب حضرت عباس جناب قاسم کے پاس آئے, کہا جناب قاسم میں وہ ٹیلے پہ کھڑا ہوں, مجھے دیکھتے رہنا. اے قربان حضرت عباس آپ کی حضرتوں پر, انسان کے پاس طاقت نہ ہو نا موقع نہ ملے بات اور ہے, بلا کی طاقت رکھتا اور ہاتھ ملتا ہوا چلا جائے اس دنیا سے. یہی وجہ ہے کہ راہب نے جب سروں کو دیکھا تو حضرت عباس علمدار علیہ السلام کے سر کے پاس جب آئے تو کہا اس جوان کا چہرہ بتاتا ہے کہ اسے چپ کھا گئی ہے. کہا میں ٹیلے پہ کھڑا ہوں مجھے دیکھتے رہنا, جیسے جیسے میں کہوں بس ویسے لڑتے رہنا. جناب قاسم گئے, بہت سارے لوگوں کو فلنار کیا. جناب عباس شاباش دے رہے, شاباش قاسم شاباش قاسم, دائیں دائیں طرف بائیں طرف دائیں طرف,
चफिलनार कर रहे हैं तो बता रहे, कहो ना, बताओ इनको कि तुम्हारे उस्ताद का नाम अब्बास है। इन्हीं शहादतों में एक शहीद है, जिसके सर को एक राह गुजर ने देखा। एक काफला जब पहुंचा, जब सर नेजों पर थे, बीबियां कैद थीं, हाथों में रस्सियां थीं, जनाबे सज्जाद कड़ियों में कैद थे, तो एक रास्ते में गुजर गाह से एक शख्स ने देखा, कहा ये कौन है जिनके सर नेजे पे चढ़ा कर लेके जा रहे हो? तो मलाउन शिमर ने कहा ये बागी हैं। उसने कहा ये क्या चाहते थे? कहा ये हुसैन जिसका सर देख रहे हो, ये हुकूमत चाहता था। कहा ये जो सर चमक रहा है, ये किसका है? कहा ये इसका बेटा अली अकबर था। आहिस्ता आहिस्ता पीछे आया, जनाबे हुसैन अलैहिस्सलाम के सर को देखकर कहता है, क्या करना था हुकूमत का, इतने हसीन जवान भी कोई मैदान में लेकर आता है। सदा आई बात हुकूमत की नहीं, नाने दा दीन न बचता हा, गल हुकूमत दी ना हा, नाने दा दीन न बचता हा। बात हुकूमत की नहीं है, नाना का दीन नहीं बचता था। इतना सो गल हुकूमत दी ना हा, नाने द दीन न बचदा हा। बात हुकूमत की नहीं है, नाना का दीन।